0: FM.
1: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट. फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861.
2: पेश खिदमत है आज की अहम खबरें. अमरीकी सदर डोनाल्ड ट्रंप की आज वाशिंगटन में सिचुएशन रूम में होने वाली मुलाकात बगैर किसी ऐलान के ख़त्म हो गई. मीटिंग से पहले उनका कहना था कि वो हतमी फैसला करने की तैयारी कर रहे हैं. इससे पहले अमरीकी सदर ने ऐलान किया था कि वो आबनाए हुरमुस की नाकाबंदी ख़त्म कर रहे हैं और वहाँ फंसे हुए जहाज़ और उनका अमला घर वापसी की तैयारी करें. उधर ईरानी वजारत खारजे के तर्जमान इस्माइल बकाई ने कहा है कि ईरान और अमरीका के दरमियान अभी तक कोई माहदा तय नहीं पाया. ईरानी पार्लियामेंट की स्पीकर बाकर कालिबाफ ने कहा है कि मुजाकरात में रियायतें बातचीत से नहीं बल्कि मिज़ाइलों के ज़रिए हासिल की. उनका कहना था कि आबनाए हुरमुस के इंतज़ाम का फ़ैसला ईरान और ओमान करेंगे. ईरानी सदर मसूद पेजिशकियान ने कहा है कि माहदे के लिए मौसर कोशिशों पर पाकिस्तान के शुक्रगुजार हैं. वज़ीर ख़ारजा इसहाक डार ने माहदे इब्राहिमी से मुतालिक बयान देते हुए कहा है कि जब तक फ़लस्तीन को तस्लीम नहीं किया जाता पाकिस्तान की पॉलिसी में कोई लचक नहीं आएगी. इससे पहले वज़ीर ख़ारजा इसहाक डार से मुलाकात के बाद अमरीकी सेक्रेटरी ख़ारजा मार्को रूबियो ने अमन को आगे बढ़ाने पर पाकिस्तान का शुक्रिया अदा किया. पीटीआई खैबर पख्तूनख्वा के सदर जुनेद अकबर को हिरासत में लिए जाने के बाद गिलगित बल्तिस्तान बदर कर दिया गया. वजीर दाखला गिलगित बल्तिस्तान साजिद अली बेग ने इस हवाले से कहा कि जुनेद अकबर और उनके साथियों ने इंतखाबी जाब्ता अखलाक की खिलाफ वर्जी की. वो बगैर इजाजत और इत्तला के गिलगित पहुंचे और रैली से खिताब किया. पाकिस्तान और ऑस्ट्रेलिया के दरमियान 3 मैचों पर मुश्तमल वनडे इंटरनेशनल सीरीज का आगाज कल से रावलपिंडी में होगा और आज रात से गैस की कीमत में 2 सेंट फी लीटर इजाफा हो जाने का इम्कान. इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे.
3: खास खास खबरें जुबैरुद्दीन सवाब के लिए पेश किया करते हैं. स्टूडियोज़ में रबता के नंबर 416-593-0003. गैलेक्सी इंटरनेशनल एक्सचेंज का आज का रेट है 200 रुपये 75 पैसे. डेबिट और ईमेल ट्रांसफ़र के थ्रू आप ट्रांजेक्शन कर सकते हैं. पाकिस्तान में किसी भी बैंक में आप डायरेक्ट डिपॉजिट कर लीजिए. वहाँ अकाउंट नहीं है, कैश या बैंक ड्राफ्ट भी हासिल कर सकते हैं. घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफ़र कीजिए. gondarbrothers.com पर आप लॉग इन हो जाइए. आज का रेट है 200 रुपये 75 पैसे. कॉल कर लीजिए 905-306-0000. फ्राइडे इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का हम आगाज़ किया करते हैं. अंजुम कुरैश साहब एक्सलेंट गेम के वाले से गुफ्तगू करते हैं. मीडिया फर्नीचर लिए चलेंगे आज उनकी कल 5वीं लोकेशन लंदन टेरिमस का जो है वो इफ्ताह होने जा रहा है. इसके अलावा कोशिश करेंगे कामरान रशीद साहब इस वक्त सऊदी अरब में हैं, अगर उनसे रब्ता हुआ तो उनसे भी आपकी मुलाकात करवाएँगे. और तफसीली खबरें रात 8 बजे और आपकी लाइव कॉल देंगे तकरीबन 8:30 बजे के करीब. और भी कुछ मौजूद होंगे हमारी भी आपकी बातें, लेकिन ये सबको सुनने के लिए आपको हमारे साथ रहना है अब से 9 बजे तक. मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ. प्रोग्राम का आगाज़ करेंगे हम इस्लामी कदरों के प्रोग्राम रोशनी से. ये एक समाजी मसला है जिस पर थोड़ी सी गुफ्तगू की गई है और ये ऐसा मसला है जो यकीनन तमाम एक आम बच्चे से लेकर बड़े तक सबको मुतासर कर रहा है. आइए सुनते हैं. आज के प्रोग्राम में एक तहरीर आपके लिए शामिल कर रहे हैं जिसका उनवान है मोबाइल और मासूम सी चाहत. एक प्राइमरी स्कूल टीचर ने क्लास के बच्चों को क्लास वर्क दिया कि तमाम बच्चे एक मजमून लिखें कि वो खुदा से क्या चाहते हैं. सब बच्चों ने मजमून लिखा. वो टीचर तमाम बच्चों के मजामीन चेक करने के लिए अपने घर ले आई. इस दौरान एक मजमून ने इसको आपदीदा कर दिया. इसका शौहर इसके करीब ही बैठा था. इसके आंसू देखकर उसने पूछा कि क्या हुआ. टीचर बोली, ये मजमून पढ़िए, ये एक बच्चे ने लिखा है. शौहर ने मजमून पढ़ना शुरू कर दिया. ऐ खुदा, मैं आज आपसे बहुत ख़ास मांगता हूँ. ऐ खुदा, मुझे मोबाइल फ़ोन बना दे. ऐसे ही जीना चाहता हूँ जैसे मेरे घर में मौजूद मोबाइल फ़ोन जी रहा है. मैं मोबाइल की जगह लेकर बहुत ख़ास बनना चाहता हूँ. मैं अपने माँ बाप भाई बहनों के पास रहना चाहता हूँ. मैं तमाम घर वालों की तवज्जो का मरकज़ बनना चाहता हूँ. ना ही कोई मुझे डांट टपट मारपीट करेगा, ना ही मुझसे खुद को अलग करेगा. मैं ऐसी ही खास एहतियात के साथ इस्तेमाल किया जाऊंगा जैसे वो मोबाइल को इस्तेमाल करते हैं. और जब फ़ोन ख़राब हो जाता है तो वो इसकी तरह मेरी ज़रा भी ख़राबी पर परेशान हो जाएंगे. मैं अपने अब्बू की तवज्जो का मरकज़ बन जाऊंगा जैसे वो मोबाइल को देते हैं कि ऑफिस से आते जाते घर पर हर जगह इसकी तरफ मुतवज्जे रहते हैं. चाहे अब्बू कितने ही थके हुए हों, वो सिर्फ मुझको ही तवज्जो देंगे. میں چاہتا ہوں کہ میری امی بھی میری طرح ایسے ہی متوجہ رہیں جیسے وہ موبائل کی طرف متوجہ ہوتی ہیں. چاہے وہ کتنی ہی پریشان ہوں اور غصے میں ہوں، مجھے نظر انداز کرنے کے بجائے وہ میری طرف متوجہ رہیں گی، مجھے دیکھ کر مسکرائیں گی، ہنسیں گی. میرے بہن بھائی بھی جو مجھ سے لڑتے اور جھگڑتے رہتے ہیں، میرے موبائل فون بن جانے کے بعد میرے ہی ارد گرد رہیں گے، میرے لیے ابو امی کی منتیں کریں گے. اس طرح سب کے سب میری طرف متوجہ رہیں گے، اور آخر میں سب سے بڑھ کر یہ کہ سب میری وجہ سے پریشان رہتے ہیں، غصہ کرتے ہیں، تو میرے موبائل بن جانے کے بعد میں ان سب کو ایسے ہی خوش و خرم رکھ سکوں گا. اے خدا، میں نے تجھ سے زیادہ نہیں مانگا، بس یہ مانگا ہے کہ مجھے موبائل بنا دے، مجھے اس کی جگہ دے دے. ٹیچر کے شوہر نے افسوسناک انداز میں بیگم کو دیکھتے ہوئے کہا ہے، اے خدا، کتنا معصوم بچہ ہے، بیچارے کے ساتھ کتنا برا ہوتا ہے اس کے گھر میں، اس کے والدین اور بہن بھائیوں کی طرف سے. ٹیچر نے نظریں اٹھا کر اپنے شوہر کی طرف دیکھا اور کہا، یہ مضمون ہمارے اپنے بچے کا لکھا ہوا ہے. میرے اچھے اور پیارے سامن، یہ کہانی تو یہیں ختم ہو گئی، لیکن یہ صرف کہانی نہیں، ہم سب کا معاملہ ہے. ہم اپنے والدین، بہن بھائیوں اور بچوں سے بہت دور ہوتے جا رہے ہیں. موبائل اور کمپیوٹر پر ہمارا زیادہ وقت گزرتا ہے. کیا یہ بہتر نہیں کہ ہم ایک منٹ کے لیے رک جائیں اور اپنی روٹین کو دیکھیں کہ ہم کس کس کو مناسب وقت نہیں دے پا رہے ہیں، اور اپنی روٹین کو درست کر لیں، مشینوں سے نکل کر انسانوں میں وقت گزاریں. جب اپنی زندگی کو اتنی مشینی کر لیں گے تو انسانوں سے ہمارے تعلق میں کمی آتی جائے گی، رشتے کمزور ہوتے جائیں گے. اپنے انسانی رشتوں کو مضبوط کیجیے. آج کے پروگرام کو یہیں ختم کرتے ہیں. اپنی رائے دینے کے لیے آپ کال کر سکتے ہیں 416-300-5600 416-300-5600 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003 24 گھنٹے ہمارے نشاط ریڈیو پاکستان .fm پہ سن سکتے ہیں. فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے. ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے. فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں. ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزان فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ اوبر ایپ کے تھرو، راجرس پہ بھی آپ ہمارے نشاط دیکھ سکتے ہیں. ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں. ایپ سٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی. اینڈرائڈ آئی فون دونوں کے لیے ہماری پاس فری ڈاؤن لوڈ کر سکتے ہیں. دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرمیٹ آپ دیکھ سکتے ہیں. ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشاط بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں. آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے. ریڈیو پاکستان ٹورانٹو کے نشان جو آپ سی ایم آر 101.3 ایف ایم پر 7 سے 9 بجے تک سنتے ہیں، اسے آپ ہمارے ٹیلی ویژن چینل پر دیکھ بھی سکتے ہیں آئی پی ٹی وی باکسز کے تھرو. اس کے علاوہ آپ ہماری ایپ کے تھرو اسے دیکھ سکتے ہیں. ہماری ویب سائٹ ہے ٹورانٹو 360.tv، اس پر بھی آپ دیکھ سکتے ہیں. اور ٹاک شو ہمارا جو ہے وہ آپ یوٹیوب پر بھی، فیس بک پر بھی، ٹک ٹاک پہ بھی لائیو دیکھ سکتے ہیں. آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے. ریئل اسٹیٹ کے حوالے سے کوئی سروسز چاہیے آپ کو، ٹیم بھٹی سے رابطہ کیجیے. کال تلا بھٹی 647-295-7861. آپ کو گھر خریدنا ہے، بیچنا ہے، لیز کرنا ہے، اسائن کرنا ہے، نئے پروجیکٹ میں انویسٹ کرنا ہے، اپنا ای میل ریسیپی ٹیسٹ کر سکتے ہیں. ڈیٹا بیس میں اسے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ آئے گا آٹومیٹک اس کی ڈیٹیل آپ کو ملتی رہا کرے گی. آپ ڈائریکٹ کال کیجیے، اپنا ای میل ریس ٹیکس کر دیجیے طلحہ بھٹی 647-295-7861 647-295-7861. ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم میں آپ کا ہوسٹ اور دوست ارشد بھٹی ہوں.
0: You are listening to Radio Pakistan Toronto.